0: जी तू ही हकीकत हाँ तू। एक प्यारा सा गीत आपने सुना, कहते हैं कि हंसते मुस्कुराते चेहरे भरपूर जीने की उमंग लिए हुए जिंदा दिल लोग, ये आपको हर जगह पर नहीं मिलते, लेकिन अगर कहीं पर मिल जाते हैं तो शायद वो कोई दुख या परेशानी छुपा रहे हों। इसलिए हंसते रहते हैं, मुस्कुराते रहते हैं और लोगों को जिंदा दिली का सबक देते रहते हैं। शायर ने क्या खूब लिखा था कि जिंदगी जिंदा दिली का नाम है, जिंदगी जिंदा दिली का नाम है और मुर्दा दिल क्या हाक जिया करते हैं। जिंदगी को जिए और भरपूर तरीके से जिए, ये दुख गम परेशानियाँ ये सब खुदावंद की देन है, हम सबको मिलते हैं। हम में से कोई भी ऐसा शख्स नहीं जो इन चीज़ों से नहीं गुजरता, क्योंकि ये जिंदगी है ही दुखों गमों और परेशानियों से मिलकर, उस संगम का नाम है जिसे हम जिंदगी कहते हैं। सो दुख सुख खुशी गम आसमान जमीन बादल बारिश हंसी रोना, ये सब कुछ क्या है, जिंदगी का पैटर्न तो ऐसा ही है। सो हंसते मुस्कुराते लोग जब कभी भी आपको मिले तो ये मत सोचा करें कि इन्हें बहुत ज़्यादा खुशियाँ मिली हैं, इनको शायद ज़िंदगी में हर चीज़ मिली हुई है इसलिए ये लोग खुश हैं। कभी कभी लोग अपनी बहुत सारी चीज़ों को छुपा कर चेहरे पर एक मुस्कुराहट लेकर लोगों के सामने आते हैं ताकि कोई हमारे दुखों को हमारी परेशानियों को जान ना सके, क्योंकि उन्होंने अपने इर्द गिर्द के माहौल को खुशगवार रखना होता है और उन्हें इस बात को प्रूव करना होता है कि हमारी वजह से कोई परेशान ना हो। हमारे चेहरे पे मुस्कुराहट देखकर बहुत से चेहरों पर मुस्कुराहट आनी चाहिए।
1: तू कह कशार के गगन जाने।
0: और शुक्रिया अदा करेंगे जी हमारी अनु जी का, जिन्होंने हमें आके कहवा पेश किया, बहुत शुक्रिया। किसी के चेहरे पर मुस्कुराहट लाना इतना मुश्किल नहीं है, बहुत छोटी छोटी सी चीज़ों से हम एक दूसरे के चेहरों पर मुस्कुराहट ला सकते हैं, खुशियां दे सकते हैं, एहसास दिला सकते हैं कि हम आपका ख्याल रखते हैं। लेकिन क्या ही अच्छी बात हो कि इस हुनर से हम सब वाकिफ हों, क्योंकि इस हुनर के साथ हम अच्छी जिंदगी जी सकते हैं। और ये खुशियां बखेरने के लिए कौन है हमारे साथ लाइन पर, देखते हैं इस वक्त। जी हाँ, अस्सलाम वालेकुम जी, अपने मेहमान जो है उनको शामिल करने की कोशिश कर रहे हैं। जी अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू। जान की मान पाऊं तो एक भाई आपकी महफिल में हाजिर होने की इजाज़त चाहता है।
0: जी जी बिल्कुल, सबसे पहले तो खुशामदीद कहते हैं आपको, शामिल होने की इजाज़त भी देते हैं और खुशामदीद भी कहते हैं। जी वेलकम, कैसे हैं आप? ठीक हैं, हैरियत
2: जी? अल्हम्दुलिल्लाह, अल्लाह सुभान तआला का फजल करम, आप जैसी बहनों की दुआएं।
0: जी जी,
2: तो जी बहुत अच्छी रौनक लगाई हुई है, तो आज तो लग रहा है कि कोई हमारी बहन को वो फलसफे का क्या कहते हैं दौरा पड़ा हुआ है।
0: ये अक्सर पड़ा रहते हैं।
2: अच्छा, तो जी जी। अभी मैं आपका ये निकालता हूँ उदासी वाला जो चोला आपने पहना है, चोला तो नहीं है ये, तो
0: हाँ, जी जी,
2: जी तो रूह की गहराइयों से बातें निकलती हैं। अल्लाह सुभान ताला आपको खुश रखे। तो कैसी है मेरी सारी सुनने वाली बहनें? उस दिन मेरी एक प्यारी सी बहन मेरी कॉल के बाद मैसेज आया था, उनका बहन अजरा तनवीर साहिब,
0: जी जी जी जी,
2: तो उनको सलाम पेश करता हूँ। और बहन मुसर्रत दोनों रेडियो पे आया करती थी।
0: जी जी मुसर्रत, जी जी मुसर्रत,
2: अल्लाह सुभान ताला उन्हें भी अपने हिफ्ज़ मान में रखे।
0: आमीन आमीन। जी जी,
2: आपको सलाम पेश करता हूँ बहन अपना लिखा हुआ नहीं, अपना लिखा हुआ नहीं पढ़ा जा रहा।
0: अच्छा,
2: मेरी बहन नादिया खान।
0: नादिया खान, जी जी
2: जी। और सादिया सेठी, आपी प्रवीण मिर्जा और شائستہ قریشی گول گپے والے اپنی ریڑھی بڑھا گئے.
0: ہاں جی جی, وہ انہیں پتا نہیں لگا کہ شاید گول گپوں کا زمانہ گزر گیا, لیکن میں نے دیکھا کہ لوگ گول گپے بڑے شوق سے کھاتے ہیں.
2: ہاں جی, تو ان سے بھی درخواست ہے کہ کبھی تشریف لایا کریں, اگر پوئم کر نہیں سکتی تو شامل تو ہو جایا کریں. جی, تو ان کے میاؤں جو کہ میرے بھائی ہیں, تو قریشی صاحب ان کو میں نے میسج بھیجا تھا کہ بیڈمنٹن کھیل رہے ہیں ہم, تو آپ بھی تشریف لائیں تو دیکھیں. ابھی تو مصروف ہیں, انہوں نے جواب نہیں دیا, تو آپ کی توسل سے انہیں پیغام دے رہا ہوں, اور بھی سارے اپنے سننے والوں کو میں پیغام دے رہا ہوں. پیغام کیا, ایک انفارمیشن دے رہا ہوں کہ میں نے جی جونیئر بیڈمنٹن کلب شروع کیا ہے, جو تھوڑا سلو کھیلتے ہیں نا, بگنر ہیں جو, ان کے لیے ہیروے ہیڈن میں ایوری ٹیوزڈے 6 سے 7 ہوتا ہے ٹائم, تو کوئی بھی آنا چاہے تو فری آف چارج انٹری ہے. میں اپنے نام سے کوٹ بک کراتا ہوں اور میں نا جونیئر پلیئروں کو میں کھلاتا ہوں اور ان کو ٹریننگ بھی دیتا ہوں.
0: اچھا, تو یہ انفارمیشن دینے کے بعد آپ بتائیں گے نا کہ یہ جگہ کون سی ہے اور ٹائمنگ بھی؟
2: جی, یہ ہیروے ہیڈن اسٹیڈیم ہے نا, جو کہ بلبرا کے پاس ہے.
0: اچھا اچھا, ٹھیک ہے.
2: جی, اور وہ وگمن روڈ ہے, وہاں اپنی ایک مکی ہے یا مدنی مسجد ہے.
0: ہاں جی جی, بالکل مین سڑک کے اوپر,
2: اسی کے بازو میں.
0: اچھا اچھا, ٹھیک ہے.
2: اس کے بعد جی ہم سوئمنگ بھی کرتے ہیں, وہ 7:30 سے 8:30 تک, اگر کوئی شوق رکھتا ہو اور جس کو سوئمنگ آتی نہیں میری طرح,
0: جی جی,
2: تو وہ بھی تشریف لائیں, ان کو میں پوری گائیڈ کروں گا پورا, اور پانی کم گہرا ہوتا ہے.
0: اچھا اچھا, ٹھیک ہے.
2: جی, تو میں نے وہ 2-4 بندے کھینچ کے لے گئے, وہ اتنا انجوائے کرتے ہیں اور دعائیں دیتے ہیں.
0: تو مرزا بھائی ایک منٹ اگر ہولڈ کریں تو دوسری لائن بھی ہے, میں دیکھتی ہوں شاید کوئی آپ کے ساتھ شاید کوئی بات ہی کرنا چاہ رہے ہو. نہیں, دوسری لائن ابھی نہیں ہم لے سک رہے, تو دوسرے جو کر رہے ہیں کال انہیں ہم کہیں گے کہ تھوڑا سا انتظار کریں.
2: جی,
0: آپ کو تھوڑا سا ہولڈ کرنا پڑے گا جو بھی کال کر رہے ہیں نا ہم, کیونکہ مرزا بھائی کی کال ہے. جی جی,
2: جو کال پہ آ رہے ہیں ان کو بھی میں سلام عرض کرتا ہوں, اور وہ میری بہن فرزانہ خان,
0: جی جی, عرف
2: نینا جی.
0: جی جی,
2: تو امید ہے وہ بھی جہاں ہوں گی خوش ہوں گی, اللہ سبحانہ تعالیٰ اپنی زمان میں رکھے. بہن نکا جوید پروگرام کیا کرتی تھی ہمارا پشتو,
0: جی جی,
2: تو ایک بہن کا نام نہیں آ رہا جو نا دعائیں دے کے نہ کہتی تھی ہم امید کرتے ہیں کہ آپ ہی خیر و عافیت سے ہوں گے, اور وہ جو بھی گانا لگاتی تھی نا خاص کر لتا جی کا, اور ساتھ وہ نا خود بھی گنگناتی تھی بڑی پیاری آواز
0: تھی. زلیحہ کشمیری, جی جی
2: جی, ہاں
0: زلیحہ کشمیری, جی جی,
2: بہن زلیحہ کو بھی سلام عرض کرتا ہوں.
0: جی جی,
2: تو دیکھ رہا ہوں آہستہ آہستہ میں سب کو کھینچ کے لاؤں گا, جو میری وہ کھوئی ہوئی تو نہیں ہے, بولی ہوئی بہنیں ہیں.
0: جی جی جی جی,
2: تو بھائی انہیں پکار کے نا کھینچ کے لے آئے گا انشاءاللہ.
0: جی جی انشاءاللہ. مرزا بھائی آپ کی محبت اور ایک ساتھ ہمارا بہت عرصے تک رہا, اور بہت زیادہ آپ ہمیں ایک مان دیتے تھے, ہم سب کے پروگراموں میں آنا, حوصلہ افزائی کرنی, اور یہی وہ محبت ہے جو کہ بیچ میں تھوڑا سا گیپ آیا, لیکن آپ دوبارہ سے آئے, سبھی کو آپ نے یاد کیا.
2: انشاءاللہ جی, ہاں وہ عارضی طور پہ گیپ تھا کووڈ کی وجہ سے, تو انشاءاللہ وہ دوریاں تو کبھی نہیں ہوئی.
0: ہاں نہیں,
2: تو جو ہمارے پیارے چلے گئے وہ چلے تو دنیا کے لیے گئے, ہمارے لیے نہیں گئے, ہمارے دلوں میں وہ رہتے ہیں.
0: جی جی بالکل,
2: تو اللہ سبحانہ تعالیٰ ان کے درجات بلند کرے. تو یہ گپ شپ ہوتی رہے گی, اور سفتر اپنا
0: انصاری صاحب,
2: سفتر انصاری صاحب ان کو بھی سلام عرض کرتا ہوں, تو ان سے بھی درخواست ہے کہ حاضری لگائیں کبھی. تو کچھ یہ دنیاوی مصروفیات ہوتی ہیں, یہ بندہ باغم باغ لگا رہتا, تو اس لیے
0: کہتے ہیں کہ کچھ تو مجبوریاں رہی ہوں گی,
2: چانس ملے ضرور تشریف لائیں,
0: ضرور آئیں. جی جی بالکل, ایسے ہی ہے کہ جو لائف ہے نا مرزا بھائی, اس میں سے کچھ وقت نکالنا پڑتا ہے, ورنہ تو وقت ایسا ہے کہ بس آپ اس میں ایک بار لگ جائیں تو پھر نکلتا نہیں ہے, لیکن کسی بھی چیز کے لیے آپ کو وقت نکالنا پڑتا ہے.
2: جی جی
0: جی جی,
2: تو ایک ہماری پروین باجی تشریف لایا کرتی تھی, بڑا پیارا پنجابی کا پروگرام پیش کیا کرتی تھی, اور وہ کوشش کرتی تھی نا کہ ہمارے جو دوسرے پنجابی بہن بھائی ہیں انڈیا والے, انہیں کی طرح انہیں کی لہجے میں نا پنجابی بولے.
0: ہاں ہاں,
2: تو ایک دن پروگرام کر رہی تھا, اور وہ نا کچھ ٹوٹ کے بھی لے کے آتی تھی. ایک دفعہ وہ بتا رہی تھی کہ اگر کمر کو درد ہو نا,
0: جی جی,
2: تو ایک گولا بنا کے نا تو نا کمر کے نیچے رکھے.
0: اچھا,
2: تو میں نے میری کیا وہ کہتے ہیں اس سے مذاق پھڑکی نا, مذاق کرنے کے لیے میرا نا دل چاہ نا, میں نے بولا हाजी ये गोला अगर कमर के नीचे रखा अगर गोला चल गया तो क्या होगा? वो इतना हंसी समझ गई कि मैं मजाक कर रहा हूँ, नहीं नहीं गोला सही नहीं रखना, वो कपड़े का गोला बना के नीचे रखना। मैंने कहा अगर वो गोला चल गया
0: तो फिर
2: क्या क्या बनाएगा?
0: वो
2: उसका तो सबर ही बड़ा बयान है, तो इतना हंसी भाई नहीं असल गोला नहीं रखना।
0: जी जी,
2: और इतने प्यारे प्यारे ना खाने की तरकीबें और चुटकुले टोटके लेके आती थी उनको भी मैं।
0: हाँ, वो थी प्रवीण क्रिस्टोफर, प्रवीण क्रिस्टोफर थी
2: बिल्कुल जी।
0: हाँ, जी,
2: प्रवीण क्रिस्टोफर
0: जी।
2: तो अभी
0: आपने कितने लोगों को याद किया और करवा दिया। प्रवीण क्रिस्टोफर बहुत अच्छी, बहुत हम्बल सी हमारी प्रेजेंटर, उनसे मैंने एक चीज लाइफ की सीखी थी और मैं हमेशा वो जहाँ पर भी कहीं मैं उसको करती हूँ प्लाय तो मुझे होता है कि क्या उन्होंने मुझे एक सिखाया। वो एक दफा मेरे घर आई और खाना शुरू करने से पहले मैंने जब टेबल पे खाना सर्व किया तो खाना शुरू करने से पहले उन्होंने अपना दुपट्टा सर पे रखा और फिर उन्होंने दुआ मांगी और फिर उन्होंने खाना शुरू किया।
2: मुझे याद है आपने मेरे मुझसे शेयर किया हुआ है।
0: जी जी, तो मैंने उनसे पूछा, मैंने कहा ये आपने क्या पढ़ा, तो उन्होंने कहा कि मैंने तुम्हारे घर के लिए तुम्हारे दस्तरखान की खैर और बरकत की दुआ मांगी है। और बहुत अच्छा, मुझे अब मैं किसी रेस्टोरेंट में जाऊं, किसी के घर जाऊं, मैं हर जगह पर ये मैं दुआ मांगती हूं किसी जी जी रेस्टोरेंट में भी खाना खाऊं तो मैं उनकी बिजनेस के लिए जरूर दुआ करती हूं कि ये। तो ये छोटी छोटी सी चीजें जो है ना ये हम अपने इर्द गिर्द से सीखते हैं
2: जी।
0: तो,
2: बिल्कुल
0: जी जी, सीखने का अमल जो हमेशा जारी और सारी रहना चाहिए।
2: तो सुनने वालों को याद दिला दूंगी ये बहन भाई की बातें गप्पे ये खत्म नहीं होंगी कभी। तो मैं मेरा हले भागू और आपको मौका दूं और सबको मौका दूं कि आगे कब कब लगाएं। तो सबसे दरहास है कि हेलो हेलो करता करते रहा करें, आप ही के दम से तो रौनक लगती है, पूरे शहर में आपकी आवाज पहुंचती है
0: जी जी
2: और रौनक लगती है। तो सबको जी
0: बहुत शुक्रिया,
2: मनाओ दुआओं के साथ आपसे
0: बहुत शुक्रिया, बहुत शुक्रिया आपकी मोहब्बतों का, बहुत शुक्रिया। अल्लाह हाफिज, अल्लाह हाफिज, टेक केयर। और इंशाल्लाह अगले हफ्ते फिर मुलाकात, तक के लिए मिर्ज़ा भाई को खुदा हाफिज कहा। एक लाइन काफ़ी देर से फ्लैश होती रही, शायद वो मिर्ज़ा भाई को ही उन्हीं से बात करना चाह रहे होंगे, लेकिन आप सबको बताती चलूं कि एक कॉल के साथ हम दूसरी को नहीं ले पाते। सो अगर आप दोबारा से कोशिश करें तो ज़रूर शामिल हों जी। स्टूडियो का नंबर 0115 7100971। मिर्ज़ा भाई की तरह आएं, दस्तक दें, कुछ अपनी कहें और कुछ गए दिनों की बातों को याद करें, ताज़ा करें। हमारे बहुत सारे प्रेजेंटर्स जो कि यहाँ से प्रोग्राम किया करते थे, एक टीम थी बड़ी सी, उनमें से कुछ चले गए, कुछ ने शहर छोड़ दिया, कुछ इधर उधर हो गए। तो क्या कहते हैं कि ज़िंदगी में अकेली ही चली थी जानिब मंजिल, लोग मिलते गए और कारवां बनता गया। बस ये कारवां बनते हैं, बिछड़ते हैं, मुसाफिर कहते हैं मुसाफिर तो बिछड़ते हैं, रिफाकत कब बदलती है। और ये रिफाकतें देखें ना, मिर्ज़ा भाई ने कितने लोगों को याद किया और उन्होंने जब नाम लिया तो मुझे भी बहुत सारे लोग याद आए। लेकिन दुआ है कि जहाँ भी हों खुश हों, आबाद हों, सेहतमंद हों, और कभी उन्हें अगर हमारी याद आए तो ज़रूर हमसे मुलाकात करें। तो जो कॉल कर रहे थे उनसे हम यही रिक्वेस्ट करेंगे कि दोबारा से आप अपनी कॉल करें। जाने बहारा रश्के चमन, उर्दू फ्यूजन सॉन्ग 2026 में ये गीत गाया गया था और ये टर्कश जो फिल्म इसकी है वो टर्कश उस पे बनी है, रीमिक्स है ये जाने बहारा का।

0: और जी ये प्यारा सा क्लासिकल गीत फिल्म पाकीज़ा से लिया गया था, जो कि मेरी पसंद का था और यकीनन इसको बर्दाश्त किया आप सब लोगों ने। कभी कभी कुछ चीज़ें बर्दाश्त करनी पड़ती हैं और इंसान के अंदर बर्दाश्त का मादा ज़रूर होना चाहिए, बल्कि फरावानी से होना चाहिए, ज़्यादा होना चाहिए, क्योंकि ये दुनिया की हकीकत, ये ज़िंदगी सब बर्दाश्त ही तो है। हम सब बहुत सारी चीज़ों को बर्दाश्त किए जाते हैं, कभी किसी के लहजे को, किसी के रवैये को, किसी के फेशियल एक्सप्रेशंस को, कभी खाना अच्छा ना बना हो उसको, कभी पानी ठंडा ना मिल रहा हो उसे, कभी कोई लिबास अच्छा नहीं उसको, कभी मौसम हमें पसंद नहीं होते, किसी को सर्दी पसंद नहीं, किसी को गर्मी पसंद नहीं। सो ये सब कुछ बर्दाश्त करते हैं और करते ही चले जाते हैं, क्योंकि बर्दाश्त ना करना क्या होता है कि आप ज़िंदगी की सच्ची हकीकतों से दामन छुड़ा रहे हैं, पीछा छुड़ा रहे हैं। क्योंकि ज़िंदगी कहते हैं कि बहुत अच्छी नहीं है, ये नापायदार है, इसे कबूल करना होता है और उसमें ज़िंदगी के अंदर जो भी चीज़ें होती हैं उन सबको भी साथ साथ कबूल करना पड़ता है। और इसके साथ साथ क्या हमें करना चाहिए आपको बताते हैं जी। प्रोग्राम ख़त्म होने में कुछ ही देर है और शकील आपका गीत इस वक्त बिल्कुल हमारे सामने है। और अली बहुत शुक्रिया डर्बी से, एक बार फिर आपने टेक्स्ट किया, प्रोग्राम आपको अच्छा लगा और गीत आपको अच्छे लगे, बहुत शुक्रिया। आपका गीत हम प्ले कर चुके थे। मिसिस चौहान जी हाँ ब्रेड उधर से सुन रही हैं, कवंटी से, तबीयत उनकी इतनी ज़्यादा सही नहीं जिस वजह से वो शामिल नहीं हो पा रही, और सबको अपने सलाम भेजा, बहुत शुक्रिया मिसिस चौहान। डॉक्टर प्रीत चौधरी आपको अपना गीत बहुत अच्छा लगा। गजाला पीटरब्रा से सुन रही हैं और साथ साथ कुकिंग कर रही हैं। मिर्ज़ा भाई आपने अपनी हाज़िरी लगवाई और इसके साथ अज़रा तनवीर आप भी सुन रही हैं। सो जितने भी लोग सुन रहे हैं उन सबका शुक्रिया अदा करते हुए अगले गीत की जानिब लेके चलते हैं। और ये प्यारा सा गीत जा रहा है जी शकील आपके नाम, बहुत शुक्रिया टेक्स्ट मैसेज आपने किया और इस गीत की फरमाइश की। इससे पहला गीत ये गलियाँ ये चुबारा, वो भी आपने सुना। तो जी क्या करते हैं, वक्त को ज़ाया किए बगैर इस प्यारे से गीत को आपकी नज़र करते हैं और फिर इसके बाद कुछ ही लम्हात हमारे पास बचेंगे। उससे पहले लाइन पर देखते हैं, हमारे साथ कोई मेहमान हैं सो उन्हें शामिल कर लेते हैं जी। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम, क्या हाल है
0: जी। खुश आमदीद अज़रा, कैसी हैं आप? ठीक हैं, हैरियत से हैं, बहुत दिनों के बाद आपकी आवाज़ सुनी।
1: शुक्र है अल्लाह का।
0: ठीक है, हैरियत से
1: आवाज़ ही नहीं ठीक होनी इसलिए फ़ोन नहीं करती।
0: अच्छा, बातें ज़्यादा किया करें फिर आवाज़ ठीक हो जाएगी है ना।
1: जब मियां ने आपको इतनी प्यारी आवाज दी है ना, वो नहीं चेंज हुई, उसी तरह जब से सुना उसी तरह ही है।
0: हाँ, वो क्योंकि मैं बोलती हूँ ना तो बोला करे ना, जब बोलते रहे ना तो फिर आवाज ठीक रहती है, जब कभी कभी बोले ना तो फिर वो है ना।
1: बस सोच रही थी उन करती हूँ बस आपकी बातें सुनती रही हूँ।
0: बहुत शुक्रिया जी मिर्ज़ा भाई को।
1: अच्छा प्रोग्राम गया और मेरे उसका अपने गीत लगाया था, आपने रुलाई दिया।
0: अच्छा चले, आंसू जरूरी होते हैं।
1: बहुत दुख हुआ, छोटी भी गुड़िया सी आपने हाथ से पाली है।
0: ये तो होता है,
1: अल्लाह किस्मत अच्छी करे बच्ची को, अपने घर आबाद करे।
0: जी जी बिल्कुल, बहुत शुक्रिया अज़रा।
1: बच्चियों के लिए बहुत उदास कर जानी जब अपने घर में चली जाती हैं।
0: हाँ जी जी, ये तो है ना, फिर ये एक हकीकत है ना जिसको तस्लीम करना पड़ता है जी।
1: ये बर्दाश्त तस्लीम करना तो पड़ता, बहुत औखा करना पड़ता
0: जी जी। कुछ चीजें मुश्किल होती हैं
1: बहुत मुश्किल होती है लड़िया, मगर यही दुआ के बेटियां दे हाँ। नसीब वालियां दे अपने घर में आबाद में, माँ बाप देख के जाए बच्चियों को हाँ। आबाद
0: जी जी बिल्कुल बिल्कुल ऐसे ही है। तो मिर्ज़ा भाई को सुना आपने?
1: جی سنا, سارا ہی سنا, ساتھی میں سنا. بہت شکریہ ان کا سلام دینے کا. اور یاداشت ان کی بہت ہی اچھی ہے, میں تو سن کے حیران ہی ہو گئی. انہوں نے ہر پریزنٹر کا, ہر سننے والوں کا نام لیا, ماشاء اللہ.
0: جی جی جی جی, کیونکہ وہ یادیں نا ہماری, یہ ایک ٹیم ہماری تھی, یادیں ہماری, ہمارے سننے والے, ہمارے پریزنٹرز, تو وہ سبھی ہماری یادوں میں ہمیشہ محفوظ رہتے ہیں. تو مرزا بھائی نے ان کو آج سب کو یاد کیا دوبارہ سے ان چیزوں کو.
1: جی جی بالکل, جی جی ان کی یاداشت اللہ میاں نے اچھی دی ہے نا.
0: جی
1: ہماری تو یاداشت گئی آئی, بالکل نہیں کچھ یاد رہتا.
0: ہاں نہیں نہیں, دیکھیں آپ کو یاد ہے ریڈیو کا نمبر, پروگرام کا دن, تو پھر آپ شامل ہوئی نا.
1: بس آپ کا میسج آیا تو میں نے پھر اسی وقت ریڈیو آن کیتا. میں گیا بھائی پچھلے ہفتے میں ویٹ کر رہی تھی,
0: آپ کا میسج جو تھا
1: 5 بجے آئی تھی, آج میں نے ویٹ نہیں کیا, میں 5 بجے لگاؤں گی. تو آپ کا میسج آیا تھا پھر میں اسی وقت آن کیا. میں اس وقت تو وہ دوسرے بھائی کرتے
0: ہیں, آپ کی آواز
1: سنی ہے.
0: جی جی پروگراموں کی ٹائمنگ بدلی ہے نا, تو اس لیے پھر وہ سب کو ٹیکسٹ ذرا بھیج دیے تھے کہ ساروں کو پتا ہو. جی بہت شکریہ عذرا, کچھ کہنا چاہیں گی کچھ سب کے لیے, اپنے کوئی خاص بات کہنا چاہیں گی آج؟
1: بس سب کے لیے دعا ہے, اللہ میاں سب کو خیریت سے رکھے, سب کی زندگی اور خوشی کی خبر آتی رہے سب کی.
0: آمین آمین. جی جی
1: سب کی خوشی کی خبر آتی رہے تو دل میں اچھا لگنا,
0: ایک سکون سا ہوتا.
1: تو اللہ کسی کو غم کی خبر نہ دے.
0: آمین. جی جی
1: سب کو استاخرتا رکھے.
0: آمین.
1: اور مجھے تو جب کی آپ پروگرام کر رہی ہیں تو مسز چوہان کی یاد آ رہی تھی کہ وہ نہیں آپ کے پروگرام میں آ رہی, وہ تو بہت زیادہ آپ کے ساتھ باتیں کرتی تھی. تو ابھی ابھی آپ نے نام لیا تو میں ان پہ آ گئی, اس کا بھی میسج آ گیا.
0: جی جی بالکل, وہ شامل ہوں گی پروگرام میں بس تھوڑے دنوں تک. تو بہت شکریہ عذرا جی میرے, کیونکہ پروگرام کا وقت ختم ہو رہا ہے, تو انشاءاللہ اگلے ہفتے تھوڑا سا پہلے آئیں تو پھر انشاءاللہ پھر آپ سے ملاقات ہوگی. اپنا بہت بہت سارا خیال رکھیں تو پھر انشاءاللہ. جی جی بہت شکریہ,
1: بہت شکریہ دعاؤں کا.
0: جی جی
1: اور میرا سلام پہنچانا ضرور. انیک ٹھیک ہے؟
0: جی سبھی ٹھیک ہیں اللہ کا شکر, بہت شکریہ. اور یہ آخری گیت شکیل آپ کی پسند کا, بہت معذرت کے ساتھ وقت کی کمی کے باعث ہم اس گیت کو پورا نہیں سنوا سکیں گے, لیکن اس کے چند, اس کی شاعری, اس کے لیرکس آپ کی نظر کرتی ہوں. جانے کا وقت ہوا اور اس گیت کے ساتھ آپ سب سے اجازت بھی چاہوں گی. انشاءاللہ اگلے ہفتے پھر ہنستے ہنستے, گنگناتے ہوئے, مسکراتے ہوئے آپ سب سے ملاقات ہوگی. تب تک اپنا اور اپنے ساتھ جڑے ہوئے بہت سارے رشتوں کا اور وقت کا خیال اور احساس کیجئے. زندگی خوبصورت ہے. فی امان اللہ.